0: हक़ीक़त इहा आहे त राति जो उथणु नफ़्स ते ज़ाब्तो रखण लाइ ॾाढो काराइतो आहे ऐं क़ुरान सही तरह पढ़ण लाइ बि ॾाढो मुनासिबु आहे। ॾींहं जो त तो लाइ घणा कम कारियूं आहिनि। पंहिंजे रब जो नालो यादि कंदो कर ऐं सभिनी खां पासीरो थी उन जो ई थी वञो। हू ओभर तोड़े ओलह जो रब आहे, उन खां सवाइ ॿियो को बि माबूद कोन्हे, तंहिं करे उन खे ई पंहिंजो कारसाज़ बणाए।
1: واصبر على ما يقولون واهجرهم هجرا جميلا
0: اي جيڪي ڳالهيو ماڻهو ڪن ٿا تن تي صبر ڪر ۽ کاون سونه نموني ۾ ڌار ٿي وڃو
1: وذرني والمكذبين اولي النعمه ومهلهم قليلا
0: اي انن ڪوڙو سڏيندڙ آسودن ماڻهن سان نبرن جو ڪم تو مون تي ڇڏي ڏي ۽ انن کي थोरे वक़्त लाइ इन ई हालत ते छॾे ॾे।

त प्रोग्राम जे आगाज़ में हदीका कैने जो खूबसूरत आवाज़ आहे उहो शामिल कंदासीं शाह अब्दुल लतीफ़ भिटाई जेको आहे कलाम। शाह अब्दुल लतीफ़ भिटाई सिंह जे उन्हनि अज़ीम शख़्सियतुनि मां हिकु अथव जिन पंहिंजी शायरी फ़िक्र ऐं सूफ़ियाना तालीमात वसीले सिंध जी सकाफ़त ॿोली ऐं इंसान दोस्तीअ खे अमर बणाए छॾियो। शाह साहिब जो नालो सिंध जे तारीख़ अदब ऐं रुहानियत में वॾी इज़त ऐं एतराम सां वरितो वञे थो ऐं संदसि शायरी रुगो न सिर्फ़ सिंध जे माण्हुनि लाइ पर सॼी इंसान ذات جے لائے محبت امن بھائی چارے سچائی جو پیغام کھڑی دی ہے۔ شاہ عبد الطیف بٹائی سندھ جو صرف شاعر نہ پر سندھ جی روح ثقافت فکر جو عظیم ترجمان ہے۔ سندس شاعری سندھ جی سجاڑپ انسان انسانیت لائے جے کرے چہجے تے ایک لازوال پیغام ہے۔ جس تھی سندھ جی بولی سندھ جی ثقافت زندہ رہندی نہ تیسی تین شاہ عبد الطیف بٹائی جو नालो ऐं फिक्र बि हमेशा ज़िंदा रहंदो। त अचो गंजी इंजॉय कयूं था हरीका कयानी जो ही ख़ूबसूरत आवाज़।